यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर दाहालबाट समाचार सुन्नुहोस्। गुवाहाटी उच्च न्यायालयले लुटुमाई दक्षिण नम्बर दोयाङ यमुना मोटगङ्गा र बरापानी संरक्षित वनाञ्चलदेखि बेदखलकारीलाई उच्छेद गर्ने निर्देश बहाल राखेको छ। उच्च न्यायालयको न्यायाधीश आशुतोष कुमार र न्यायाधीश अरूण देव चौधरीलाई लिएर गठित एक खण्ड विचारपीठले हिजो शताधिक मानिसहरूले दाखिल गरेको आवेदनलाई रद्द गरी वनाञ्चल क्षेत्रमा उच्छेद चलाउनलाई पूर्व एकजना विचारपीठले दिएको निर्देशलाई जारी राखेको छ। अवश्य वर्षाको समयप्रति लक्ष्य राखी खण्ड विचारपीठले वनाञ्चलमा अवैध रूपमा बसोबास गर्ने मानिसहरूलाई ठाउँ छोड्नको निम्ति समयसीमा पूर्वको 30 दिनको सट्टा 45 दिनसम्म वृद्धि गरेको छ। गुवाहाटीको निलाचल पहाड स्थित शक्तिपीठ कामाक्षी

मन्दिरमा अम्बुबासी महाजोगको हिजो समापन भएको छ। गत रात्रि 12:02:13 अम्बुबासी निवृत्तिपछि आज सूर्योदयपछि नै देवी स्नान तथा नित्य पूजाको अन्तमा मन्दिरको मूलद्वार भक्तहरूको निम्ति पुनः खुला गरिएको छ। श्रीमन्त शंकरदेवको जीवन दर्शन, साहित्य, संस्कृति र भारतीय ज्ञान परम्परालाई अधिक विस्तृत रूपमा शोध र प्रचारको लक्ष्यले हिजो डिब्रुगढ विश्वविद्यालय र पञ्जाब विश्वविद्यालयको श्रीमन्त शंकरदेव आसन बीच एक बुझाबुझी चुक्ति साक्षरित भएको छ। यो चुक्ति मार्फत विश्वविद्यालय दुईटाले शोध, शैक्षिक विनिमय, सांस्कृतिक आदान प्रदान र संयुक्त विद्यात्मक कार्यक्रमको क्षेत्रमा दीर्घमेयादी सहयोगिताको शुरूआत गरेको छ। राज्यको विभिन्न प्रान्तमा आज अन्तर्जातीय नशालु द्रव्यको अपव्यवहार र अवैध हेराफेरी विरुद्ध दिवससँग संलग्न राखी विभिन्न कार्यक्रम आयोजन गरिएको छ। मादक द्रव्यको अपव्यवहार क्रमान्वय गोलकीय प्रत्यावर्तनमा परिणत भएको छ। मादक द्रव्य मुक्त एक समाज निर्माणको लक्ष्यले ग्रहण गरिएको कार्यव्यवस्था अधिक शक्तिशाली गर्ने उद्देश्यले यो दिवस पालन गरिएको हो। जलसम्पद मन्त्री तथा माजुलीका अभिभावक मन्त्री सुशान्त बरगोहाईले हिजो जिल्लाको मलायसापरी र कुलिसापरी क्षेत्रमा सवनसिरी नदीले सृष्टि गरेको गडलडाउ प्रदर्शन गरी परिस्थितिको हेरचाह गर्नुभएको छ। मन्त्रीले गडलडाउ प्रतिरोधको क्षेत्रमा ग्रहण गरिएको व्यवस्थाहरू अति शीघ्र कार्यकारी गर्नको निम्ति जलसम्पद विभागका सम्पर्कित विषयहरूलाई निर्देश दिनुभएको छ। उहाँले साथै कर्दैगुडी क्षेत्रको गडलडाउको परिस्थिति पनि प्रदर्शन गर्नुभएको छ। श्री बरगोहाईले यसपछि ब्रह्मपुत्र बोर्ड र जलसम्पद विभागको अधीनमा मेगा जियो ट्युब मार्फत टुनी सुतीको मुख बन्द र विज्ञानसम्मत रूपमा ग्रहण गरेको च्यानल क्लोजिङ योजनाको अग्रगति बारे हेरचाह गर्नुभएको छ। डिब्रुगढ जिल्लामा जापानिज एन्केफलाइटिस रोगले ग्रस्त भएर एकजना को मृत्यु भएको छ। उक्त व्यक्ति डिब्रुगढ असम चिकित्सा महाविद्यालय अस्पतालमा चिकित्साधीन भइरहेका थिए। अवश्य चिकित्सकले उक्त व्यक्तिलाई अन्यन्य रोगले पनि ग्रस्त पारेको थियो भनी उल्लेख गरेका छन्। स्वास्थ्य विभागको सूत्रले प्रकाश गरे अनुसार जिल्लामा सर्वमोट 22 व्यक्तिलाई जापानिज एन्केफलाइटिस जस्तै रोगले ग्रस्त पारे चिकित्साधीन भइरहेका छन्। त्यसरी नै अरुणाचलको नामसाई, धेमाजी र सराइदेव जिल्लाका जापानिज एन्केफलाइटिसमा ग्रस्त कतिपय मानिसहरू असम चिकित्सा महाविद्यालय अस्पतालमा चिकित्साधीन भइरहेका छन् भनी हाम्रा डिब्रुगढका संवाददाताले जनाएका छन्। देशको अन्य प्रान्तको साथै असममा पनि आउँदो 28 राष्ट्रिय प्रतिषेधक दिवसको रूपमा पालन गरिनेछ। यो दिवसको अंशको रूपमा उक्त दिन सबै जिल्लामै जन्मदेखि 5 शिशुहरूलाई पोलियो प्रतिषेधक प्रदान गरिनेछ। स्वास्थ्य विभागले राष्ट्रिय प्रतिषेधक दिवस पालनको निम्ति प्रस्तुति चलाएको छ। यस अनुसार राज्यका सर्वमोट 45 लाख शिशुहरूलाई पोलियो प्रतिषेधक प्रदान गर्नको निम्ति लगभग 24,000 प्रतिषेधक बुथ कार्यक्षम गरिराखिएको छ। पर्सि र त्यसपछि 29 र 30 भ्राम्यमन स्वास्थ्य टोलीले घर घर गएर प्रतिषेधक प्रदान गर्ने अभियान गर्नेछ। त्यसरी नै बासस्थान र हाट बजार क्षेत्रमा पनि उक्त कार्यक्रम ग्रहण गरिनेछ। फिफा विश्वकप फुटबल प्रतियोगितामा आइभेरी कोस्टले कुर्चाउलाई फिलाडेल्फियामा अनुष्ठित ग्रुप ईको एक खेलमा 2-0 गोलले परास्त गरी पहिलो पल्टको निम्ति विश्वकपको नकआउट पर्यायमा प्रवेश गरेको छ। न्यू जर्सीमा अनुष्ठित अर्को एक खेलमा इक्वेडरले जर्मनीलाई 1 गोलले व्यवधानमा परास्त गरेको छ। सुन्दै हुनुहुन्छ समाचार पूरा भयो।

नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महबुबा शाखाबाट बोलिरहेका छौँ। यो कार्यक्रम मेडम एफको 411.5 मिटर तदनुसार 729 किलो हर्जमा र एफएम ब्यान्डको 101.6 मेगा हर्जमा प्रसारण भइरहेको छ। समय अहिले अपराह्नको 3:20 र 29 सेकेन्ड भएको छ। यसका साथै म भास्कर

भूक्षयका कारणले पनि वनको विनाश हुन्छ। वनको विनाश भएपछि वनयुक्तको वासस्थान गुम्ने भएकाले यसको प्रत्यक्ष असर वन्य जन्तु तथा अन्य जैविक विविधतामा पर्छ। औसत वर्षा र तापक्रममा आएको परिवर्तनले देशको विभिन्न क्षेत्रमा बाढी, पहिरो, भूक्षय र खडेरी जस्ता विपदका घटना बढ्दै गएका छन्। भारतको सन्दर्भमा भारत कृषि प्रधान देश भएकाले देशको अर्थोन्नयन कृषिमा बढी निर्भर रहेको छ। भारतको जलवायु उत्पन्न प्रकोप तथा विपद जस्तै बाढी, पहिरो, खडेरी आदिले हरेक वर्ष विभिन्न जिल्लामा खेतीयोग्य जमिन बगाएको तथा बाँझो नै छोड्नुपर्ने अवस्था आएका खबर विभिन्न समाचार माध्यमबाट सुन्न, पढ्न र हेर्नमा आइरहेको कुरा तपाईँ हामीलाई सर्वविदितै छौ। भारत कृषि प्रधान देश भएकाले पनि यहाँको समग्र कृषि प्रणाली अर्थात् खेतीपातीलाई जलवायु परिवर्तनले असर पार्छ। हाम्रो खेती गर्ने तौर तरिका परम्परागत तथा प्रकृतिमा पूर्ण रूपमा निर्भर रहेकाले पनि हाम्रो कृषि क्षेत्रलाई जलवायु परिवर्तनसँग अनुकूल बनाउँदै लैजानु नै आवश्यक छ। पानी मानिस र जीवहरूका लागि अति नै आवश्यक प्राकृतिक स्रोत हो। कुनै पनि प्रणाली प्राणी तथा वनस्पतिको वृद्धि विकासका लागि निश्चित मात्रामा

पर्छ। मलको प्रयोगले माटोको भौतिक रासायनिक तथा जैविक संरचनालाई मजबुत गराई माटोको पानी अड्याउन सक्ने र खाद्य तत्त्व अड्याउन सक्नेमा क्षमतामा वृद्धि ल्याउँछ, जसले गर्दा लामो खडेरी परेको समयमा पनि बालीलाई पानीको अभावबाट हुने असर कम गराउँछ। मिश्रित रूपमा धेरै बाली लगाउँदा जलवायु परिवर्तनका कारणले सृजित खडेरी तथा अन्य प्रकोपबाट कुनै एक बालीमा असर परे पनि यी प्रकोपसँग जुझ्न सक्ने बालीले त उत्पादन दिने नै भए। यसले गर्दा परिवारको खाद्य सुरक्षामा सकारात्मक प्रभाव पर्छ। भिरालो जमिन अन्य उत्पादनका लागि यति उपयुक्त मानिन्न, तर पनि बाध्यतावश उत्पादन गर्नु पर्यो भने प्रशस्त खनजोत नगरी खेती गर्न सकिने तरिका मध्ये संरक्षण खनजोत पनि एक हो। गुणस्तर ह्रास भएको भूमिलाई सुधार गर्न जमिनको माथिल्लो भागलाई स्थायी घाँस र कोष बिरुवाका प्रजातिबाट घटना रूपमा ढाक्ने गरी बिरुवा हटाउने प्रविधिलाई ढक्कन बाली भनिन्छ। यसले जमिनको औसिलोपन बचाई राख्नुका अतिरिक्त माटोको उर्वरा शक्तिमा सुधार ल्याउनका निमित्त प्राङ्गरिक पदार्थ थपिन गई माटोको भौतिक रासायनिक तथा जैविक क्रियाकलापलाई बढाउँछ। जलवायु परिवर्तनका कारण भारतको कृषि क्षेत्रमा तापक्रम वृद्धि, अनुसूचित मनसुन, खडेरी र बाढी पहिरो जस्ता समस्या बढेका छन्। यसले गर्दा खाद्यान्नको उत्पादन घट्ने, नयाँ रोग तथा किराको प्रकोप बढ्ने र समग्र खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा गम्भीर चुनौती थपिएको छ। जलवायु परिवर्तनका प्रमुख कारण र कृषिमा प्रभाव: मनसुनमा अनियमितता र खडेरी। भारतको कृषि मुख्यतयमा मनसुन वर्षामा निर्भर छ। पछिल्ला वर्षहरूमा वर्षाको समय र मात्रामा व्यापक परिवर्तन आएको छ। समयमा पानी नपर्ने, खडेरी पर्ने वा एकै पटक अतिवृष्टि भई बाढी र डुबान हुने समस्याले धान, गहुँ र मकै जस्ता मुख्य बालीको उत्पादनमा ह्रास आएको छ। तापक्रम वृद्धि र हिउँ पगल्ने समस्या। तापक्रममा भइरहेको निरन्तर वृद्धिले बालीका उत्पादन चक्र प्रभावित भएको छ। हिमाली क्षेत्रमा हिउँ पगल्ने क्रम तीव्र हुँदा पानीको स्रोत सुक्दै गएको छ भने सिँचाइ र खाने पानी अभाव बढ्दै गएको छ। नयाँ रोग र किराको प्रकोप। बढ्दो तापक्रमले गर्दा

बिरुवा हटाउने प्रविधिलाई ढक्कन बाली भनिन्छ। यसले जमिनको औसिलोपन बचाई राख्नुका अतिरिक्त माटोको उर्वरा शक्तिमा सुधार ल्याउनका निमित्त प्राङ्गारिक पदार्थ थपिन गई माटोको भौतिक रासायनिक तथा जैविक क्रियाकलापलाई बढाउँछ। जलवायु परिवर्तनका कारण भारतको कृषि क्षेत्रमा तापक्रम वृद्धि, अनिश्चित मनसुन, खडेरी र बाढी पहिरो जस्ता समस्या बढेका छन्। यसले गर्दा खाद्यान्नको उत्पादन घट्ने, नयाँ रोग तथा किराको प्रकोप बढ्ने र समग्र खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा गम्भीर चुनौती थपिएको छ। जलवायु परिवर्तनका प्रमुख कारण र कृषिमा प्रभाव: मनसुनमा अनियमितता र खडेरी। भारतको कृषि मुख्यतयमा मनसुन वर्षामा निर्भर छ। पछिल्ला वर्षहरूमा वर्षाको समय र मात्रामा व्यापक परिवर्तन आएको छ। समयमा पानी नपर्ने, खडेरी पर्ने वा एकै पटक अतिवृष्टि भई बाढी र डुबान हुने समस्याले धान, गहुँ र मकै जस्ता मुख्य बालीको उत्पादनमा ह्रास आएको छ। तापक्रम वृद्धि र हिउँ पगल्ने समस्या। तापक्रममा भइरहेको निरन्तर वृद्धिले बालीका उत्पादन चक्र प्रभावित भएको छ। हिमाली क्षेत्रमा हिउँ पगल्ने क्रम तीव्र हुँदा पानीको स्रोत सुक्दै गएको छ भने सिंचाइ र खाने पानी अभाव बढ्दै गएको छ। नयाँ रोग र किराको प्रकोप। बढ्दो तापक्रमले